बाहिर बाहिर बाहिर बाहिर बाहिर बाहिर बाहिर बाहिर बाहिर बाहिर बाहिर बाहिर।